घरे घरे धा सारे घरे सारे गामा घरे गामा धामा घरे गामा धा गामा धामा धामा घरे घरे धा घ घरे घरे धा ने ने ने दा दा दा मा मा मा दा दा दा ने ने ने दा दा दा ने ने ने दा दा दा दा दा दा ने ने ने दा दा दा पा पा पा मा मा मा दा दा दा मा मा मा घ घ घरे घरे धा घ घ घ घरे घरे घरे